जत बहर धिर सुनियार अरण मत वेद हथियार पाओ खलागन तबताओ पांडा पाओ अमृत ताल करिय सब सचे टकसाल जिनको नद